0: आदाब, ये आकाशवाणी है। जमीर रजवी से खबरें सुनिए। सबसे पहले इस वक्त की सुर्खियां। भारत ने समाजी तहफ्फुज़ के फ्रेमवर्क के तहत 1 अरब से ज्यादा शहरियों को शामिल करते हुए अहम संगे मील उबूर किया है। वज़ीर-ए-आज़म नरेंद्र मोदी कल हरियाणा के जिंद रेलवे स्टेशन से हाइड्रोजन से चलने वाली मुल्क की पहली ट्रेन को झंडी दिखाकर रवाना करेंगे। दमन और नई दिल्ली के दरमियान बराह रास्त कमर्शियल परवाज का आगाज हो गया है, जिससे फिजाई कनेक्टिविटी के नए दौर की शुरुआत हो गई है। ओडिशा के पुरी में भगवान जगन्नाथ की आलमी शोहरत याफ्ता रथ यात्रा में लाखों अकीदतमंद शरीक हो रहे हैं। अमरीका ने शुमाली ईरान में अपने हमलों का दायरा वसी कर दिया है और बहरी नाकाबंदी तोड़ने की कोशिश करने वाले एक जहाज को नाकारा बना दिया है। ईरान ने भी जवाबी कार्रवाई की है। जकार्ता में 19 और 23 साल तक की उम्र की एशियाई बॉक्सिंग चैंपियनशिप में भारत के 2 मर्द मुक्केबाजों ने सोने के तमगे, जबकि 3 मुक्केबाजों ने चांदी के तमगे जीते हैं। और मर्दों के क्रिकेट में कार्डिफ में भारत और मेजबान इंग्लैंड के दरमियान दूसरा एक रोजा बैन अल-अक़वामी मैच जारी है। अब खबरें तफसील से। भारत में समाजी तहफ्फुज़ का दायरा 1 अरब से तजावुज कर गया है। सोशल मीडिया पोस्ट में मेहनत और रोजगार के मरकजी वजीर डॉक्टर मनसुख मांडविया ने कहा कि वज़ीर-ए-आज़म नरेंद्र मोदी की क्यादत में भारत में समाजी तहफ्फुज़ की कवरेज जो साल 2015 में 19% थी, साल 2026 में बढ़कर 68.4% हो गई है। उन्होंने कहा कि 100 करोड़ से ज्यादा शहरी समाजी तहफ्फुज़ के दायरे कार में आ गए हैं। उन्होंने कहा कि ये मोदी हुकूमत की सबका साथ सबका विकास के अहद की अक्कासी करता है। वज़ीर-ए-आज़म नरेंद्र मोदी कल हरियाणा के अपने दौरे के दौरान जिंद रेलवे स्टेशन से जिंद और सोनीपत के दरमियान चलने वाली भारत की पहली हाइड्रोजन ट्रेन को झंडी दिखाकर रवाना करेंगे। ये ट्रेन मुकम्मल तौर पर मुल्क में ही डिजाइन, तैयार और इंजीनियर की गई है। इसकी तैयारी में घरेलू टेक्नोलॉजी इस्तेमाल की गई है, जो जदीद रेलवे इंजीनियरिंग के शोबे में मुल्क की बढ़ती हुई सलाहियतों की अक्कासी करती है। इस ट्रेन के आगाज के साथ ही भारत उन चुनिंदा मुल्कों में शामिल हो जाएगा जहां हाइड्रोजन से चलने वाली ट्रेनें पहले से ही कामयाबी से चल रही हैं। इन मुल्कों में जर्मनी, जापान, चीन और अमरीका शामिल हैं। इस ट्रेन की ज्यादा से ज्यादा रफ्तार 110 किलोमीटर फी घंटा है, ताहम इस मखसूस रूट पर इसे 75 किलोमीटर फी घंटे की रफ्तार से चलाया जाएगा। पेश है एक रिपोर्ट। माफ कीजिए, ये रिपोर्ट हम आपको बाद में सुनवाएंगे। बाद में वज़ीर-ए-आज़म नरेंद्र मोदी चंडीगढ़ जाएंगे, जहां वो 6600 करोड़ रुपये से ज्यादा मालियत के तरक्याती प्रोजेक्टों का संग बुनियाद रखेंगे और कई प्रोजेक्टों का इफ्तिताह भी करेंगे। ये प्रोजेक्ट सेहत, तालीम और सड़कों के बुनियादी ढांचे से वाबस्ता हैं। इसके बाद जनाब मोदी जालंधर जाएंगे, जहां वो 5470 करोड़ रुपये से ज्यादा के कई तरक्याती प्रोजेक्टों का इफ्तिताह करेंगे और संग बुनियाद रखेंगे। इन प्रोजेक्टों का मकसद कनेक्टिविटी को बेहतर बनाना, मुसाफिरों को सहूलत फराहम करना और खित्ते की माशी तरक्की को रफ्तार फराहम करना है। वज़ीर-ए-आज़म अमृत भारत स्टेशन स्कीम के तहत अज़सर-ए-नौ तैयार किए गए 75 रेलवे स्टेशनों का भी इफ्तिताह करेंगे, जिनमें जालंधर कैंट रेलवे स्टेशन भी शामिल है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने कहा कि वो हरियाणा, चंडीगढ़ और पंजाब के आवाम के दरमियान रेलवे, सेहत, सकाफत, राबता, तालीम और दीगर शोबों से मुतालिक मुख्तलिफ प्रोग्रामों में शिरकत के मुंतजिर हैं। सोशल मीडिया पोस्ट पर जनाब मोदी ने कहा कि ये प्रोजेक्ट्स आवाम, खासतौर पर मुल्क की युवा शक्ति की जिंदगी में मुस्बत तब्दीली लाएंगे। ज़िराअत और किसानों के बहबूद के मरकजी वजीर शिवराज सिंह चौहान ने कहा कि आबोहवा की तब्दीली जैसे चैलेंजेस के बावजूद भारत ने इस साल 376 मिलियन टन गजाई अजनास और 377 मिलियन टन बागबानी फसलों की रिकॉर्ड पैदावार का रिकॉर्ड कायम किया है। नई दिल्ली में प्रेस कॉन्फ्रेंस से खिताब करते हुए जनाब चौहान ने कहा कि अब साइंसदान बराह रास्त खेतों में किसानों के साथ काम कर रहे हैं। उन्होंने कहा कि खेत बचाओ अभियान के तहत 1657 साइंसी टीमों ने 728 जिलों में, खासतौर पर एल नीनो से मुतासर इलाकों में तकरीबन 1 करोड़ किसानों से राबता कायम किया है।
1: एक साल में 44 फसलों की 386 नई किस्में, जिनमें से 94 क्लाइमेट रिजिलेंट है, 29 बायो फोर्टिफाइड है, ये विकसित की है। बागवानी की 117 किस्में हमने अलग अलग अलनीनो के प्रभाव के कारण और वैसे भी जो संवेदनशील जिले हैं उनके लिए आकस्मिक योजनाएं बनाई है। आज मैं गर्व से कहता हूँ ICR कृषि परिवर्तन का अग्रदूत बन चुका है।
0: وزیر موصوف نے کہا کہ حکومت مشن آئی سی اے آر 100 کے تحت 100 ینگ سائنٹسٹ گرام چیلنج کا آغاز کرے گی، جس میں نوجوان سائنسداں مصنوعی ذہانت، اے آئی، روبوٹکس، جدید زراعت اور آب و ہوا کی تبدیلی کے لحاظ سے اسمارٹ زراعت جیسے شعبوں میں قومی سطح پر مقابلے منعقد کیے جائیں گے. جناب چوہان نے کہا کہ حکومت آب و ہوا کی تبدیلی کے لحاظ سے 100 اسمارٹ گاؤں بھی تیار کرے گی جو پائیدار، جدید اور آب و ہوا کی تبدیلی سے ہم آہنگ زراعت کے مثالی نمونے ہوں گے. انہوں نے مزید کہا کہ زرعی تحقیق کی بھارتی کونسل آئی سی اے آر نے پچھلے ایک سال میں 44 فصلوں کی 386 بہتر اقسام تیار کی ہیں، جن میں 94% آب و ہوا کی تبدیلی کے خلاف مزاحم فصلیں اور 29 اقسام غذائیت سے بھرپور ہیں. سائنس اور ٹیکنالوجی کے وزیر ڈاکٹر جیتندر سنگھ نے سائنسی اداروں، صنعت اور ریاستی حکومتوں کے درمیان مضبوط اشتراک کی اپیل کی تاکہ ملک بھر میں سودیشی طرز پر تیار کردہ ٹیکنالوجیوں کے بڑے پیمانے پر نفاذ کو یقینی بنایا جا سکے. ڈاکٹر سنگھ نے آج نئی دلی کے سینٹرل روڈ ریسرچ انسٹیٹیوٹ CSIR کی ایک سال طویل پلیٹینم جوبلی تقریبات سے خطاب کرتے ہوئے یہ بات کہی. جناب سنگھ نے مزید کہا کہ بنیادی ڈھانچے کی بھارت کی غیر متوقع توسیع نے سائنسی اداروں کو سڑکوں، پلوں اور ٹرانسپورٹ نظام کے لیے جدید ترین ٹیکنالوجیوں میں تعاون کرنے کا اہم موقع دیا ہے. مرکز کے زیر انتظام علاقے دمن کے لیے ایک اہم سنگ میل کے طور پر آج نئے تعمیر شدہ نمو ہوائی اڈے سے دلی کے لیے پہلی کمرشل پرواز کا آغاز کیا گیا. شہری ہوا بازی کے مرکزی وزیر کے رام موہن نائیڈو اور دمن و دیو اور دادر و نگر حویلی کے ایڈمنسٹریٹر پرفل پٹیل نے مذکورہ ہوائی اڈے پر ایک خصوصی تقریب میں اس پہلی پرواز کو جھنڈی دکھا کر روانہ کیا. یہ پیش رفت حال ہی میں وزیر اعظم نریندر مودی کے ہاتھوں نمو ہوائی اڈے کے افتتاح کے بعد ہوئی ہے. براہ راست فضائی رابطے سے دمن میں سیاحت، تجارت اور سرمایہ کاری کو نمایاں فروغ حاصل ہوگا. مقامی انتظامیہ کے مطابق مستقبل قریب میں نمو ہوائی اڈے سے ملک کے دیگر بڑے شہروں کے لیے بھی پروازیں شروع کرنے کا منصوبہ ہے. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. اڑیسہ کا پوتر شہر پوری عقیدت سے سرشار ہے، کیونکہ بھگوان جگن ناتھ کی عالمی شہرت یافتہ رتھ یاترا پوری مذہبی عقیدت کے ساتھ شروع ہو گئی ہے. ناموافق موسمی حالات کے باوجود عقیدت مندوں کی بڑی تعداد گرینڈ روڈ پر موجود ہے. بھگوان جگن ناتھ، بھگوان بلبھدر اور دیوی سبھدرا کے رتھوں کو کھینچنے کی عالمی شہرت یافتہ رسم بارش کے بعد دن بھر کے لیے معطل رہی. اس سے پہلے تقریبات پر اس وقت اثر پڑا جب مبینہ طور پر بھگدڑ جیسے واقعے میں ایک عقیدت مند کی موت ہو گئی. مزید تفصیل ہمارے نامہ نگار سے.
2: شری گنڈیچا مندر کے قریب بھگدڑ جیسے واقعے میں ایک عقیدت مند کی موت ہو گئی جبکہ دیگر کئی زخمی ہو گئے. شدید زخمی افراد کو علاج کے لیے قریبی اسپتالوں میں منتقل کیا گیا ہے. اڑیسہ حکومت نے اس واقعے کی اعلیٰ سطحی جانچ کا حکم دیا ہے، جبکہ رتھ یاترا کے باقی حصے کے لیے حفاظتی انتظامات اور بھیڑ کو منظم کرنے کے طریقہ کار کو مزید مستحکم کیا گیا ہے. بھونیشور سے پرکاش داس کی رپورٹ کے ساتھ اردو خبروں کے لیے مہتاب عالم.
0: ہاؤسنگ اور شہری امور کی وزارت نے پریورتن اسکیم کے رہنما اصولوں کو منظوری دے دی ہے. اس اسکیم کا مقصد ٹرانسپورٹ سے ہونے والی فضائی آلودگی اور گاڑیوں سے کاربن کے اخراج میں کمی لانے کے لیے پرانی گاڑیوں کی جگہ نئی اور ماحولیات کے لیے سازگار گاڑیاں لانے کی حوصلہ افزائی کرنا ہے. یہ اسکیم خاص طور پر قومی راجدھانی خطہ NCR میں چلنے والے زیادہ آلودگی پھیلانے والے پرانے ٹرکوں اور بسوں کو بھارت اسٹیج BS6 معیار سے ہم آہنگ کرنا یا بیٹری سے چلنے والی گاڑیوں سے تبدیل کرنے میں مدد فراہم کرے گی. اس اسکیم کے تحت گاڑی خریدنے والوں کو موٹر گاڑیوں کے ٹیکس میں رعایت، رجسٹریشن فیس میں چھوٹ، گاڑی کے قرض میں 5% سود کی رعایت اور رعایت کی حقدار نئی گاڑیوں پر ساز و سامان کے اوریجنل مینوفیکچررز کی جانب سے کم از کم 8% رعایت دی جائے گی. بھارت کے ریزرو بینک RBI نے ملک کے مالیاتی شمولیاتی اشاریے FI انڈیکس میں بہتری کا اندراج کیا ہے. اس کے مطابق یہ اشاریہ مارچ 2015